0: সান্তাহাজিৰৰ কণ্ঠৰ আধুনিকগীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब गंगा क्षेत्रीबाट समाचार सुन्नुहोस्। डाक्टर भूपेन हाजरिकाको सृष्टि र कर्मलाजसित सामजन्छ मिल्ने गरी जालुकबारीको समन्वय तीर्थ अदली बदली घटाइनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको हिजो विश्व वरिण्य कलाकारको समन्वय तीर्थ उपस्थित भई यो कुरा घोषणा गर्नुभयो। समन्वयको तीर्थमा रहेका सुधाकण्ठाको प्रतिमूर्ति र पुष्पमाल्य तर्पण गरेपछि नै साङ्वादिकसित भएको कुराकानीमा डाक्टर शर्माले भन्नुभएको छ कि सरकारले सुधाकण्ठको सृष्टिराजी चर्चा लगायत अरूहरू संस्कृति र कार्यसूची ग्रहणद्वारा समन्वय तीर्थलाई प्राणवन्त गर्नको निम्ति पदक्षेप लिनुभएको छ। उहाँले भन्नुभएको छ कि समन्वय शोधलाई केही अदली बदली गरे भने कलाकारको सृष्टि र कर्मराजीसित रहेको जुन निर्माण गरिनेछ। मुख्यमन्त्रीज्यूले समन्वय क्षेत्रमा रियलिटी भार्चुअल र रियलिटी जस्तो उन्नत प्रजुक्ति संयोजित गर्दै दर्शनार्थीको डिजिटल व्यवस्थाद्वारा कलाकारको चित्रलाई सेल्फी उठ्ने र गीतको अनुशीलन गर्नको सुविधा दिनेछ भन्दै प्रकाश गर्नुभयो। यसपछि मुख्यमन्त्रीज्यूले गुवाहाटीको पटन बजार निर्मीयमान असम आरक्षी रिजर्भ पुनर्निर्माण

को कार्य पनि छलफल गर्नुभयो। 606 करोड रुपैयाँको व्ययले निर्माण भएको यो आरक्षी साउनीको विभिन्न सुविधा विषयमा डाक्टर शर्माले सांवादिक अघि प्रकाश गर्नुभयो। ब्रह्मपुत्रको माथि सराइघाटको पुलको मरम्मतको निम्ति भोलिदेखि 5 बजेसम्म 31 जुलाईसम्म दलनको सम्पूर्ण जस्तो यान वाहन चल्ने सम्पूर्ण रूपमा बन्द रहनेछ र गुवाहाटीको यान वाहनको शाखा उपआरक्षक आयुक्त र कामरूप जिल्लाको ज्येष्ठ आरक्षक अधीक्षक कार्यालय लगायत निर्देशना अनुसार असमको दिशा आउने जाने भारी यान वाहन बाइहाटा चाराली कलियावर्ती नियाली भएर जान पर्दछ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो लोकभवन आयोजित एउटा कार्यक्रममा विश्व सर्वोच्च श्रृंग माउन्ट एभरेस्ट आरोहण गरेका राज्यको पहिला जना महिला रूपामणि गडलाई सम्बर्द्धना ज्ञापन गर्दछन्। यो असाधारण साफल्यको निम्ति गडकलाई अभिनन्दन जनाउँदै राज्यपालजीले भन्नुभएको छ कि यो पर्वतारोहीलाई यो कृतित्व साहस र दृढता र उद्यमको उज्जवल निदर्शन रहेको छ। पर्वतारोहीज्यूलाई साफल्यको युवा प्रजन्मले विशेष महिलाहरूको ठूलो सपना देख्नलाई र यसको श्रेष्ठता अर्जन पथको वर्ती हुनलाई अनुप्राणित गर्नेछ भन्दै राज्यपाल आचार्यले प्रकाश गर्नुभयो। कार्बी आङ्लाङ साहित्य शासित परिषदको निम्ति डाक्टर सार सिंह इङ्तीको कथाकारको अध्यक्षको रूपमा लिएर हिजो एउटा 6 जनाको समिति गठन भएको छ। यो उपलक्ष्यमा नगाउँको कठियातलीको गमारी आटीमा आयोजित कार्यक्रममा कार्बी आङ्लाङ स्वायत्त शासित परिषदको मुख्य कार्यवाही सदस्य तुलिनाम रहाङको मुख्य अतिथिको रूपमा उपस्थित रहनुभएको छ। श्री रहाङले 6 वटा उग्रपन्थी संगठनसित शान्ति सुचितो साक्षरत गर्दै जिल्लाको शान्ति फर्काएर ल्याउनको निम्ति केन्द्र सरकार र राज्य सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। नयाँ गठन भएको यो परिषदको एउटा मुख्य कार्यवाही लगायत 6 जना कार्यवाही सदस्य रहनेछ भन्दै उल्लेख गरिएको छ। विज्ञानसम्मत व्यवस्था ग्रहण र नदीको गति प्रकृति तथा इतिहासको गभीर अध्ययन बिना ब्रह्मपुत्र जस्तो एउटा विशाल नदीलाई नियन्त्रण गर्न असम्भव भन्दै नदी विशेषज्ञ जोगेन शर्माले प्रकाश गर्नुभयो। डिब्रुगढ जिल्लाको पुथीबराल प्रेक्षागृहमा जातीय जौथ मञ्चको उद्योगमा आयोजित नागरिक अभिवर्धनको अंशमा लिएर हिजो नदी विशेषज्ञज्यूले भन्नुभएको छ कि परम्परागत माथौरी अथवा सामयिक प्रतिरोधमूलक कार्यद्वारा खन्ने र स्थायी समाधान कहिले पनि सम्भव हुने छैन। ब्रह्मपुत्रको उत्पत्ति यसको भौगोलिक र गाथनी चरित्रको विषयमा विशद रूपमा व्याख्या गर्दै डाक्टर शर्माले राज्यको बाढ समस्या रोधको निम्ति नदीको गभीर र भूतात्विक अध्ययन गरेपछि यसको माथि गुरूत्व आरोप गर्नुभएको छ। नशालु द्रव्य निर्मूलको दिशामा गुरूत्वपूर्ण पदक्षेपको रूपमा आज राज्यिक पर्यायमा मादक द्रव्य विनष्टकरण अभियान चलाइएको छ। यो उपलक्ष्यमा आज दिउँसोको 11 बजे नलबारी दोलखालको 4 असम आरक्षी वाहिनीको मुख्य कार्यालयमा आयोजित कार्यसूचीमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा मुख्य अतिथिको रूपमा उपस्थित हुनको साथसाथै वित्त मन्त्री जयन्त मल्ल बरुवा र बरखेत्री विधायक नारायण डेकाले भाग लिनुभएको छ। उल्लेखयोग्य छ कि असमको आरक्षी प्रतिष्ठामा राज्यको प्रत्येक जिल्लाको संश्लिष्ट मुख्य कार्यालयमा आज मादक द्रव्य विनष्टकारी कार्यसूची पालन गरिएको छ। भारतीय प्रविधि विद्या प्रतिष्ठान आईआईटीको गुवाहाटी 28 संख्यक समावर्तनमा आज अनुष्ठित भएको छ। यो समावर्तनमा 2266 जना शिक्षार्थी स्नातक डिग्री प्रदान गरिएको छ। कार्यक्रममा राष्ट्रिय गवेषणा फाउन्डेशनको मुख्य कार्यवाही विषय डाक्टर शिवकुमार कल्याण रामन मुख्य अतिथिको रूपमा उपस्थित रहनुभएको छ र विगत 27 वर्षमा आईआईटी गुवाहाटीले 26,000 भन्दा धेरै शिक्षार्थीको विभिन्न डिग्री प्रदान गरिआएका छन्। इङ्ल्याण्डले विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् र इङ्ल्याण्डले हिजो राति फ्लोरिडामा अनुष्ठित 3रो क्वार्टर फाइनलमा नर्वेलाई 2-1 गोलमा परास्त गर्दछन् र दोस्रो पर्यायमा पछाडिएका इङ्ल्याण्डको जू बेलिङ्घमले अतिरिक्त समयमा दिएको 2 गोलले खेललाई विजय सब्यस्त गरेका छन् र इङ्ल्याण्ड यसबाट 3रो चोटिको निम्ति विश्वकप सेमिफाइनलमा प्रवेश गरेका छन्।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेका छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिरेमेपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएमएनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:21 र 47 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ उद्घोषकका मनपर्दा गीतहरूको कार्यक्रम, र श्रोताबिन आज कार्यक्रमको पहिलो गीत सुन्नुहोस्। नरबहादुर दर्जीको कण्ठमा यो गीत, र गीत सुन्ने क्रममा हामी केही वृक्षारोपणको बारेमा कुराकानी गरौँ। र श्रोताबिन, रुख हाम्रो जीवनको आधार हो र रुखले हामीलाई स्वच्छ र अक्सिजन दिन्छ, कार्बन अक्साइड छोड्छ र वातावरणलाई सन्तुलित राख्छ र पृथ्वीलाई हराभरा बनाउँछ। यदि पृथ्वीमा रुख नभएको भए मानव जीवन सम्भव हुने थिएन। आज विश्वभर जलवायु परिवर्तन ठूलो चुनौती बनेको छ र अत्यधिक गर्मी, अनियमित वर्षा, बाढी र पहिरो र सुक्खा जस्ता प्रकृतिका विपत्तिहरू बढ्दै गएका छन्। यसको एउटा मुख्य कारण वन विनाश र अनियन्त्रित रुख काट्ने हो। त्यसैले प्रत्येक नागरिकले वृक्षरोपण आफ्नो जिम्मेदारीको रूपमा लिन आवश्यक छ। श्रोताबिन, वृक्षरोपणको बारेमा जारी राख्दै आउनुहोस् त सुनौ नरबहादुर दर्जीको कण्ठमा यो गीत।

श्रोताबिन कार्यक्रमको अर्को कोसेल सुन्नुहोस्, आशिष चक्रवर्तीको कण्ठमा यो गीत। गीत सुन्ने अघि वृक्षरोपणको बारेमा हामी केही कुरा गर्दैथ्यौं र आउनुहोस् त, वृक्षरोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै माटोको संरक्षण पनि गर्दछ। रुखका जराले माटोलाई मजबुत बनाउँछ, जसले पहिरो र भूक्षय कम गर्न मद्दत गर्छ। साथै रुखले पानीको स्रोत संरक्षण गर्छ र वर्षाको चक्रलाई सन्तुलित बनाउँछ र यसको पनि महत्त्वपूर्ण भूमिका खेल्छ। वृक्षरोपण आर्थिक रूपमा पनि लाभदायक छ। फलफूलका बिरुवाले आम्दानी बढाउन सक्छ। काठ, जडीबुटी, अन्य वनजै उत्पादन, रोजगारी सृजना हुन्छ। यसले वृक्षरोपण वातावरण मात्र होइन अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण छ। श्रोताबिन, वृक्षरोपणको बारेमा कुराहरू जारी राख्दै आउनुहोस् त, दोस्रो गीत सुनौ आशिष चक्रवर्तीको कण्ठमा यो गीत।

हामीले रुख रोपेर मात्रै पुग्दैन, त्यसको नियमित हेरचाह पनि गर्नुपर्दछ। बिरुवालाई समयमै पानी हाल्ने, जनावरबाट जोगाउने र आवश्यक मल प्रयोग गर्ने र हुर्किएसम्म संरक्षण गर्ने दायित्व पनि हाम्रो हो। विद्यालय, कलेज, सरकारी कार्यालय, सामुदायिक वन, धार्मिक स्थल र घर वरिपरि उपयुक्त स्थानमा स्थानीय प्रजातिका बिरुवा रोप्नु राम्रो हुन्छ। प्रत्येक व्यक्तिले आफ्नो जीवनमा कम्तीमा पनि एउटा रुख रोपेर त्यसलाई हुर्काउने संकल्प गरियो भने हाम्रो देश अझै हराभरा बन्न सक्दछ। गीत सुन्ने क्रममा अर्को गीत सिकार्नुहोस्, नम्रता बलको कण्ठमा यो गीत।

प्रिय श्रोताबिन, वृक्षरोपण कुनै एक दिनको कार्यक्रम मात्र होइन, यो भविष्यप्रतिको हाम्रो लगानी हो। आज रोपिएको एउटा सानो बिरुवा भोलि पुस्ताको लागि स्वच्छ हावा, शीतल छाया र स्वस्थ वातावरणको आधार बन्न सक्छ। अन्त्यमा सबैलाई वृक्षरोपण अभियानमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दछौ र आउनुहोस्, एक व्यक्ति एक रुख भन्ने भावना अपनाऊ र हरियाली भारत निर्माणमा आफ्नो योगदान दिऊ। श्रोताबिन, वृक्षरोपणको बारेमा आजलाई यति नै र कार्यक्रमको अन्तमा सिकार्नुहोस् रीता उपाध्यायको कण्ठमा यो गीत।

श्रोताबिन रीता उपाध्यायले गाएको यस गीतको साथै आजको हाम्रो उद्घोषकका मनपर्दा गीतहरूको कार्यक्रम आज यतिमै टुङ्गिन्छ र यसको साथ पनि आजको सम्पूर्ण कार्यक्रम पनि यही टुङ्गिन्छ र भोलि फेरि अपरान्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।